नहीं होता है। कुछ चीज़ें ऐसी हैं जहाँ विदा नहीं किया जा सकता, विदा करें खुदा हाफिजी करना मुश्किल होता है। आपने देखा होगा जब ज़ियारत पर जाते हैं आप करबला या नजफ़, वापस लौटते हैं तो बस वाले कहते हैं, भी कारवान का सालार कहता है, विदा करो, आखिरी ज़ियारत पढ़ो। हमारा दिल नहीं करता आखिरी ज़ियारत पढ़ने के लिए, आंखों से आंसू जारी हो जाते हैं। मक्के की सरजमीन भी ऐसी सरजमीन है, मदीने की सरजमीन ऐसी सरजमीन है, कोई खुदा हाफिज़ कहता है क्या? माह रमज़ान को कोई खुदा हाफिज़ कहता है क्या? वहाँ से तो ज़िंदगी शुरू होती है, वहाँ तो ज़िंदगी का आगाज़ होता है, कोई खुदा हाफिज़ करने के लिए तैयार नहीं होता जी। बाज़ ऐसी जगह हैं जहाँ पर खुदा हाफिज़ी मुमकिन नहीं है, कि बस इंसान कल्चर है, रस्म है, ज़िंदगी है, इंसान खुदा हाफिज़ी कहकर चला आता है। लेकिन जहाँ रहमतें नाजिल होती हों उस सरजमीन को खुदा हाफिज़ बंदा कहे तो किस ज़बान से कहेगा? हत्ता रिवायतों में हमारे पास है, पैगंबर इस्लाम फरमाते हैं, रोज़ाना खाना काबा की ज़ियारत के लिए जो बंदे जाते हैं उन पर 120 रहमतें नाजिल होती हैं। साउथ में से 60 रहमतें खाना काबा के तवाफ़ करने वालों के लिए, 40 रहमतें वहाँ नमाज पढ़ने वालों के लिए, और 20 रहमतें पता है किसके लिए? नथिंग टू डू, खाना काबा को देखते रहो, उस निगाह पर अल्लाह तबारक व तआला रहमतें नाजिल करता है, एक ग्लैंस पर अल्लाह तबारक व तआला रहमतें नाजिल करता है। ये वो फजीलतें हैं जो हाजियों के लिए हैं, वही फजीलतें हम यहाँ रहकर दर्क कर सकते हैं आमाल के ज़रिए से, दुआओं के ज़रिए से, मुनाजात के ज़रिए से। जो नमाज हम पढ़ते हैं 10 दिन 10 रातों में, नमाज मगरिब और इशा के दरमियान, उन नमाज के ज़रिए से, रोज़े अरफा के ज़रिए से ताकीद की गई है कि रोज़े अरफा उसकी इम्पोर्टेंस के कायल हो जाओ, रोज़ा रखो, दुआ पढ़ो, ताकि अल्लाह तबारक व तआला हमारा शुमार भी उन हाजियों में करे जो हाजी मक्का के मैदान में, अरफात के मैदान में, मीना के मैदान में आमाल बजा ला रहे हैं इंशाअल्लाह। إن أحسن الحديث وأبلغ الموعظة كتاب الله بسم الله الرحمن الرحيم والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر اللهم صل على محمد وعلى محمد اللهم صل على محمد وعلى محمد بسم الله الرحمن الرحيم الحمد لله الذي بابك مفتوح للراغبين وخيرك مبذول للطالبين وفضلك مباح للسائلين ونيلك متاح للعاملين ورزقك مبسوط لمن عصاك وحلمك معترض لمن نأواك عادتك الإحسان إلى مسيئين سبيلك الإبقاء على المعتدين اللهم فاهدني هدى المهتدين وارزقني اجتهاد المجتهدين ولا تجعلني من الغافلين المبعدين واغفر لي يوم الدين خطبة دوم میں ایک بار پھر میں اپنے نفس کے ساتھ ساتھ آپ تمامی حضرات کو تقوی الہی کی دعوت دیتا ہوں۔ جہاں حج کے موقع پر اللہ تبارک و تعالیٰ نے لوگوں کو بلایا، وہیں پر میسیج بھی دیا ہے اللہ تبارک و تعالیٰ نے۔ جہاں گھر کی طرف بلایا، وہاں پر پرسنالٹیز کی طرف توجہ بھی دلائی۔ فی ہے آیاتم بیناتم مقام ابراہیم، جاؤ وہاں پر اللہ کی نشانیوں کو دیکھو۔ The clear signs of Allah، clear signs of Allah میں جو بہترین نشانی اللہ نے بتائی ہے وہ مقام ابراہیم علیہ الصلاۃ والسلام ہے۔ توحید کے گھر میں حضرت ابراہیم کو کیوں یاد کریں بھیا؟ مقام ابراہیم کے پیچھے کیوں نماز پڑھیں؟ ہم چاہتے ہیں خانہ کعبہ کے دیوار کے پیچھے نماز پڑھیں، اللہ کہتا ہے نہیں، ہاں مقام ابراہیم کے پیچھے کھڑے ہو کر نماز پڑھو، تاکہ جن لوگوں نے محنت کی ہے، جن لوگوں نے کوشش کی ہے، لوگوں کو صحیح راستہ دکھایا ہے، ان کا اجر ضائع نہ ہونے پائے۔ ان کو یاد رکھو تو اللہ یاد رہے، ان کو یاد رکھو تو اللہ کی یاد بھی تمہارے ذہنوں میں باقی رہے۔ فی ہے مقام ابراہیم، وہ مقام ابراہیم ہے۔ جہاں کیا ہے مقام ابراہیم میں؟ کیا ہے مقام ابراہیم میں؟ مقام ابراہیم میں حضرت ابراہیم کے قدموں کے نشان ہیں، دا فٹ اسٹیپس آف حضرت ابراہیم علیہ الصلاۃ والسلام۔ کچھ اور چیزیں نہیں، حضرت ابراہیم نہیں بیٹھے ہوئے،
وہاں پر حضرت ابراہیم کے قدموں کے نشان ہیں، وہاں پر جائے، بندہ دیکھے، اس کی زیارت کرے، اس کے پیچھے